0: ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कदै गएको छ। सन् 2019 पहिलो पटक टीएचईको विश्व ऱ्याङ्किङमा प्रवेश गर्दा त्रिवी 800 देखि 1000 समूहमा परेको थियो। सन् 2020 1000 पुगे पनि 2021 र त्यसपछि 2022 पुनः 801 देखि 1000 समूहमा फर्किएको थियो। 2023 यही समूहमा रहेको त्रिवी 2024 भने 1201 देखि 1500 झर्यो। त्यसपछि 2025 1501 पुग्यो र 2026 पनि त्यही समूहमा रह्यो। 30 सेप्टेम्बर 2026 प्रकाशित पछिल्लो 2027 ऱ्याङ्किङमा त्रिवीको वरियता झनै खस्केर 1801 देखि 2000 समूहमा पुगेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले यसअघि 1000 वा सोभन्दा राम्रो 600 देखि 800 हाराहारीमा स्थानमा रहेको त्रिवीको चिकित्सा शास्त्र अध्ययन संस्थान इन्जिनियरिङ विज्ञान तथा प्रविधि लगायतका फ्याकल्टी तथा इन्स्टिच्यूटहरूको ऱ्याङ्किङ हाल 1000 हारारीमा रहेको बताएका छन्। टाइम्स हायर एजुकेशनको मूल्याङ्कनमा 1500 भन्दा माथि समग्र विश्वविद्यालय पुगेको छ। ऱ्याङ्किङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको समेत बताइएको छ।
1: भुटेकोशी जल प्रलयका 1.5 महिना पुनर्निर्माण अझै अलमल शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मुलुकमा शाहवंशीय शासन अघि नै तिब्बत चीन जोड्ने रणनीतिक बाटो थियो नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट रसुवा लिच्छवी कालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढ़ीले ध्वस्त बनायो। भदौ 10 भोटेकोशी जल प्रलयले रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति मात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो। अर्थात उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो। भारत र चीन जोड्ने यो मार्ग अन्तर्गत रसुवा गढ़ीदेखि चितवनसम्म भोटेकोशी बाढ़ीले प्रभाव पार्यो। तर विपदको 1.5 महिना भन्दा बढ़ी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो पुल र संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीय ट्विन ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छनृ।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा

पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बडा दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिचौलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकी प्रदेशसभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ। तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रूपियाँ रकम बराबरको धान खरिद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउने यातायात

व्यवस्थापन कार्यविधि निर्देशिका 2060 को केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी भई स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: एक मात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन
1: एमबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल उडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तो सुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब विभागमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो। खरो विषयमा सरो बहस, नेपाली बहस।
1: यस नेपाली बहसका साथमा
0: प्रीति तयारी चौचौ
2: ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
3: पीस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म र फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई यतिखेर काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। आजले श्रोता नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी राजनैतिक परिचर्चा यतिखेर निकै ठूलो सरगमीका साथ अगाडि भएको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसका पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व देखिएको छ। विश्वासको शिर कहिल्यै नझुक्ने उपसभापतिमा निर्वाचित डाक्टर चन्द्र भण्डारीले बताइरहँदाखेरि पार्टी बाहिरका जेएनजी पुस्तालाई पनि कंग्रेसमा जोड्ने महेश मधु आचार्यले बताउनु भएको छ। कंग्रेसलाई एकताबद्ध र गतिशील बनाउने कुरामा हामी अग्रपंक्तिमा रहन्छौ भनेर महामन्त्री प्रदीप पौडेलले बताइरहँदाखेरि आदरणीय श्रोता डिला संगौला नेपाली कंग्रेसको पहिलो महिला महामन्त्री बन्नु भएको छ। इतिहासमा चाहिँ महिला महामन्त्री पहिलो पटक बन्दै गर्दाखेरि डाक्टर डिला संगौलाका पनि आफ्नै इतिहासहरू छन्, राजनीति छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। गृहमन्त्री सुदन गुरूङ भारत जाँदै गर्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको पूर्व सन्ध्यामा गृहमन्त्री त्यहाँ प्रस्थान गरेका छन् र नेपाल भारतको सम्बन्धका विषयहरूलाई पनि आज हामी जोड्न चाहन्छौ। कूटनीतिक हिसाबले कस्तो छ त नेपाल र भारतको सम्बन्ध, अन्तर्राष्ट्रिय नीति हाम्रो के हो, अन्तर्राष्ट्रिय रूपमा नेपालको आजको छवि कहाँ छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज सम्झिनै पर्छ नेकपा संयुक्तका नेता एवं जनता टेलिभिजनका अध्यक्ष डाक्टर विजय कुमार पौडेलको मृत्यु भएको खबर पनि आएको छ। यसप्रति हामी हार्दिक श्रद्धांजली पनि अर्पण गर्न चाहन्छौ। आदरणीय श्रोता, सुख सन्तप्त परिवारहरूप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, यस विषयमा पनि आजको बहसमा हामी कुरा गर्न चाहन्छौ। र अहिलेको पछिल्लो अवस्थालाई हामीले जोड्ने हो भने नेपालको राजनीति अब कता जाँदैछ, नेपालको राजनीति, नेपालको पोलिटिक्सलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता र सरकार आइसके पछाडि नेपालको राजनीति स्थिरतातर्फ अगाडि बढ़िरहेको छ त, नेपालका हरेक प्रशासनिक विंग्सहरू अगाडि बढ़िरहेका छन्, राम्रोसँग चलिरहेका छन्, भ्रष्टाचार नियन्त्रण भएको छ, सुशासन आएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौं।

0: ताइस्थान बजारमा खसी बोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र राँगा भैँसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसी बोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी, खसी बजार, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी ग्राँगा बजार, चन्द्रागिरी, बालाजू बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 11 बजेसम्म र दिउँसो 3 बजेसम्म खसी बोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यस पटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1,752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1,673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4,194 मत प्राप्त गर्नुभयो भने राणाले 2,330 र संग्रौलाले 3,118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1,513, नयनसिंह महरले 1,134, अमर सिंह पुनले 1,125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
1: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम पस्तावस्त गर्दैछन्।
2: सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरी घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार, आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनस्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डी गढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर, बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 बढ्ने अनुमान बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्र पृष्ठमा प्रकाशित छ।
7: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवेणी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एके बन्जारेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तुफान न्यौफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ। उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालयको प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3,200 मिटर भन्दा माथिको फले र 3,475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भोटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1,600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालोजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालोजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाफबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जल मार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
7: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जित नेपाल एक स्थानमाथि खुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने पुग्छ छ। यी दुई बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। र ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका 4 जना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
2: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग। विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ। समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ। पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्।
9: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका। 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य:
1: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको, जग्गा जमिन हाम्रै प्रशस्ती दिएको छ, रोकदोक केही गरिदिएको छैन, तर आजसम्म बाटाको सदुपयोग भएको छ। मेरो घरमा बाटो आइरहेछ, हर्ष छ, तर विस्मत पनि छ। किन राति सुत्ता पनि ती गाडी भासिएका छन् मेरो घरको परसामा, बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो, ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल्दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्ता गर्दैछन्। यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले।
9: यो सडक समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोप्पेगोला, सोदो पोखरी, लोदेन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
10: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू जस्तै नजिकै भइरहेको फुङफुङ्गे एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोपेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयहरूले लाभ पाउँथ्यो।
9: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका 1 नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
11: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो हुन्छ, राम्रो आएको छ, 9 करोड़ पैसा आएको छ र
9: यस सड़कको निगरानी गरिरहेको तम्मुर करिडोर सुबाङ खोला दोबान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तम्मुर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
12: कार्यवाही स्वरूप मोबिलेसन तान्ने हिसाबको पनि एउटा अभियान हाम्रो चलिरहेको छ। बीचमा निर्माण व्यवसाय फेरि एक्टिभ भयो, अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिक्सहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया, हाइवे भएको एरियामा, सिपेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ भन्छ। र त्यसपछि हाम्रो पिचकै काम गर्ने हो, त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर चाहिँ ग्राभल गरेर अरू चाहिँ पेसहरू कुट्ने काम दोगुरेमा। गत आर्थिक वर्षमा चाहिँ क्रसर कुट्ने समस्या भएको थियो, दोगुरेमा त्यो पेसहरू निकाल्ने अलिकति समस्या जस्तो भएको थियो। यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसम्म त्यो पेसहरूको व्यवस्था गरेर यो आर्थिक वर्षमा त्यो ठेकालाई पनि हामीले कम्पिसन गर्ने हिसाबले टार्गेट राखेका छौँ।
9: नयाँ बसमार्क माछा पोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ, तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ़दै गएको छ। कृष्ण फुरुम्बो लिम्बु, CIN रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू, कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन, पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी बन्दै। दशैंमा महँगीको मार, काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई, 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी। विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकार
2: नकारात्मक प्रभाव सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि, एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडिएको युरोपेली संघको भनाई, अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा, र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै। साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माथसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन, जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ, तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र अगाडिपट्टि टेलिभिजन छ, टेलिभिजनमा कांग्रेस महाधिवेशन पछिको खुला मंच भनेर देखाइएको छ, जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ, र नजिकै पलंगमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
13: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलिला लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: काले खेताए साम्राज्यवाद विस्तार बाटो अब पालो
1: खबरदार

0: Bakribas FM, Samay Sucha. You Bakribas FM to Samay Ho. Ahili Bihaneku at Baji.
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: कस्तो लागिरहेछ त लडे
1: एक्सन
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
4: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा आस्था सुन चाँदी गहना पसल 5 कपन 4 लिङलिङ बजार। सम्पर्क नम्बर 98421 48 032 साथै हाम्रो शाखा 5 कपन 6 को वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 98424 27 421।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
7: हाते च्याप्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर ब्राउनी मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।
8: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना।
9: सुदान बैंक सम्बन्ध सधैँभरिलाई।

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ
1: बर्खे झरी सकियो हिउँद फला
0: हिउँद फला
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल
1: फुल मुस्काए
0: फलायो
1: फुल फुल मुस्काए देशै रमाइलो देशै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा. Thank you very much.

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खापबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसवमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी एक, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520753376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809750, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641, र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621838229, खादबारी एक, भानुचोक।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वना बजार, सङ्खुवा सभा।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98-520-51-737 र 98-020-51-737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायती तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाइवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98-421-0854।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804058989। मिसन टेरेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन्चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517353 र 0295605353।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बू, सुमित्रा लिम्बू, जिना फार्मेसी चैनपुर 6 भीमसेन थान, सम्पर्क नम्बर 9842064159।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ सुन्नु।
1: पाखरीवास एफएम समय सूचक। यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 9 बजे।
2: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840-0769-782।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69। नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सुभा।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: आधिकारिक विक्रेता
1: प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447062,
3: 98404589।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98-5-20-51-753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।
3: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी, शान्ति र उत्तरोत्तर प्रगति होस्।
0: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई, भैंसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
4: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैं सम्झनुहोस्।
0: यहाँ विवाह, पार्टी, वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा,
4: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
0: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी 1, टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98-6-21-38-393, ईश्वरी कटवाल 98-4-21-07-629 र 029-560-508।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन्चारी हस्तकला उद्योग, खाँदबारी एक भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265।
1: यो पाठीबास एफएमको समय हो, अहिले बिहानको 10 बजे।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङ बजार।
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98423-65082।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर।
4: फोन नम्बर 98113-96-97।
5: सम्पूर्ण नेपालीमा विजया दशमी तथा दीपावली 2083 हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
0: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्तार भेट्स फर्मा, पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी। सम्पर्क 98150-87908, 97673-85777। सुरेश भण्डारी। सम्पर्क 98009-06516, 98603-76996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
6: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण,
0: सुन्तला जोन संखुवासभाको कार्यक्षेत्र, धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3-4-5-6-7, चैनपुर नगरपालिका 5-6-8-10-11, हातबारी नगरपालिका 1-2-4-5-6-7-8-9-10-11, सभापोखरी गाउँपालिका 1-2, सिलिचोङ गाउँपालिका 3-4-5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपा सिलिछो गाउँपालिका 2-3-4-6।
7: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
7: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवासभा, 0295-420-49 भोजपुर,
7: नवीन कुमार डागी 98-520-55-079 संखुवासभा, जुनिता राई 98-520-77-376 भोजपुर।
8: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
9: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295-70-292, 98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 संखुवासभा।
7: वसुधा मोटरसाइकल वर्कसप खाँदबारी संखुवा सभाको दशैं, तिहार र छठ पर्व विशेष शुभकामना।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, बसुधा मोटरसाइकल वर्कसप,
1: खाँकबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसलमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप बसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 0295361126, 98520375376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सडानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809775, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621383229, खादबारी 1, भानुचोक।

0: 2083 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहकवर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी चैनपुर 6 भीमसेन थान, सम्पर्क नम्बर 98424169।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, 98193878811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टार बोर्डिङ स्कूल अगाडि।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, दसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार, सम्पर्क नम्बर 98 40 69 70 782।
1: दशैं तिहार र छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि। मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
1: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

लाइफ बुढी सारे।

0: घरले ल्याउनु पर्छ त यसपालि त पोहोर जस्तो राख भयो नि ल बरु म आफै पानी तताउँछु फुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबुल
1: थालास बोजिया घोरले खसी पैसा

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 9841 48 032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842 27 421।
1: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
3: हाते ट्याक्टर,
2: कुटानी पिसानी मिल,
3: चोकर बनाउने मिल,
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
3: घाँस काट्ने मेसिन,
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, सम्पर्कका लागि फोन नम्बर 9819378011।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्री चोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840958099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा कमिल हे अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो जस्ता पाता खाने पानी निर्माण
4: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएमको समय हो अहिले बिहानको 11 बजे
5: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्
6: गुणस्तरीय एक दिने ब्रोइलर कुखुराको चल्ला हाँस टर्की बट्टाई कालिजका चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
7: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्
6: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी सङ्खुवा सभा
7: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ
6: किराना सामान खाद्यान्न सामान चिसो पेय पदार्थ कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी एक टोडीखेल बस्तारको हाइवे सँगै ठूलो घरमा रहेको पसल प्रोप्राइटर बलराम कटवाल 9861238393 ईश्वरी कटवाल 9841107629 र 0295605608

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265। सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 029-5-62-855 सङ्खुवा सभा, 029-420-049 भोजपुर,
0: नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
3: खाना खाने मन छ नि। ल यो त प्रेसिडेन्ट
4: टी भएर बसिरहेको छ तिमी
3: पुरै स्वास्नीले छोड्या जस्तो
5: स्वास्नी छोडेको होइन यसपालिको दसैँ तिहार पनि छुट्ने भयो वर्षमा एकचोटि आउँदैछ त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिने भयो याद गर त पोसाल कति रमाइलो भएको थियो
3: हो वा

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी, दिङला, भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफी जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
1: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिङटार भेट्स फर्मा। पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी, सम्पर्क 9815087908, 9763785770। सुरेश भण्डारी, सम्पर्क 9800906516, 9860376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैं हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98-520-51-737 र 98-020-51-737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98-421-0854।
1: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
0: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98-421-0854।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: आधिकारिक विक्रेता
1: प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एन्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447 62 98404589।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98-5-51-753।
3: प्रज्वल ट्रेडर्स, हातबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ
1: सम्पर्क नम्बर 029 570 292
3: 98 4 23 45 019 र 98 14 36 51 88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुआ सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804598099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा कमिल हे अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो गस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी 3 मंगलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029560553
4: पार्टीबास एफएम समय सूचना यो पार्टीबास एफएम को समय हो अहिले दिउँसो 1 बज्यो अहिले तपाईं सुन्दै हुनुहुन्छ पार्टीबास एफएम 104 मेगाहर्ज
5: जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस

快呢？那俺们那孩子来的。这是把你的手，咱把如果把你的银子。

0: यो त डरै रिसाए पनि बोलेनौँ खै खै यति पर्दा नजाने के गर्थे
1: उहाँ बिहारी छ क्या
2: हे के भनौँ खै

0: केटाले फकाउन नसकेको छ है
1: गाउँदिनु म।

हल्का

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुनामदन पढाएछौ?

0: जस्तो भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोराले त सबै गाउँले
2: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु। मलाई पर्खे आमा, मेरो माया नमरे, म एक दिन अवश्य

0: भनेर कसरी अहिलेको रोगीको रोगी माघी दौडा गाउँदै घानिएको माया प्रेमले उचाएको तथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफूले क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ रोजेको आफ्नो शुभकामना चाहिँ सफल होस्।
1: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: सुन है, आज गाडागाडी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिँडेर चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिँडेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
3: तै नाच्न त देख्ने भाइ भयो, तै नाच, अब अरे भने त म तै नाच, तै नाच के यो समाज त
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमी र म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच्नुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ,
4: दिलमा आएर म नाच्न पर्ने।

ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ ल। हेरे दिदीमा आएर फोन जाने लस्करे म पनि लागे।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभुराईले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
0: www.पाखनिवास.fm

0: समय सूचक यो पार्थिवास एफएमको समय हो। अहिले दिउँसो 2 बज्यो।
1: 10 तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
3: यो चाहिँ पोलिस्टर, सुगर, प्रेसरको लागि, विशेष गरी निम्तिको लागि चाहिँ राम्रो हो।
1: प्रोप्राइटर धनबहादुर रसाईले सम्पर्क 98 5251 753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
1: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
2: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
1: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा,
2: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी एक टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98-621-38-393, ईश्वरी कटवाल 98-421-07-629 र 029-560-508।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423 65 6 र 98070 13 265।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एन्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 737 र 98 020 51 737।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस जाली खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98421080.

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ।
2: प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा शुभा।

presenting. Surya Dia Dance Academy.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाथ्रीबास एफएम 104 मेगाहर्ज।
1: पाथ्रीबास एफएम समय सूचक, यो पाथ्रीबास एफएम को समय हो। अहिले दिउँसो 3 बज्यो।
2: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
3: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिङटार भेट्स फर्मा। पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

स्तरीय सेवा हाम्रो बाचा हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने गुणस्तरीय औषधि खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक पशु स्वास्थ्य परामर्श सेवा उचित मूल्यमा भरपर्दो सेवा प्रोप्राइटर नरध्वज भण्डारी सम्पर्क 9815087908 9763858577 सुरेश भण्डारी सम्पर्क 9800906516 9860376996 हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि खोप भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपद मूल्यमा उपलब्ध छ। साथमा तरकारी बिउ र विषादी समेत सुपद मूल्यमा बिक्री गरिन्छ।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97
3: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप सीएस गोल्ड एण्ड सिल्भर सप खानदारी 1 भानुचोक सङ्खुवा सभा प्रोप्राइटर हरिबहादुर श्रेष्ठ सम्पर्क 029563126 98520275376 98423409447 हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809 प्रोप्राइटर उमेश श्रेष्ठ साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि ग्यास चुलो प्रेसर कुकर राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्र सन्स भाँडा पसल प्रोप्राइटर खेम बहादुर श्रेष्ठ सम्पर्क 98094131641 र सीएस भाँडा पसल प्रोप्राइटर विनिता श्रेष्ठ सम्पर्क 98621838229 खादबारी 1 भानुचोक

0: पर्व दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
1: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424164159।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुम्लिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मर्मत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813987811, कृषि यान्त्रीकरण सामग्री पसल तुम्लिङटार बोर्डिङ स्कूल अगाडि।
4: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840079772।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार, सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 556 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

0: हामी त गीत मात्र गाएको, तपाईँले साँच्चै खाएको आँखा रातो त काठमाडौँको धुलोले गर्दा खाएको,
1: हामी त फ्रेस छौँ।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, बसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप बसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँछ।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458989 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्रा मिले नि। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029 560 553।

0: बडादशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 98400697782।
1: दशैं तिहार र छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि। मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
1: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार सङ्खुवा सुभा।
0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एन्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447682, 98044589.

नेपालीहरूकोमा चाड विजया दशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी इष्टमित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98 5251 753।
3: प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

2083 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424064139।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मर्मत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।
0: पाखरीवास एफएम समय सूचक। यो पाखरीवास एफएमको समय हो, अहिले साँझ 5 बज्यो।

0: मेरा सबै ग्राहक महानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट्स पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, बसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खचौरमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप बसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520375376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809775, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेमबहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621338229, खादबारी 1, भानुचोक।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैँ सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वना बजार, सङ्खुवा सभा।

बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल, 5 को 54 लिङलिङ बजार। सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

0: web surfer of a Karkana fast internet.
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या जगतको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। बाढ़ीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। पीड़ितहरूलाई तत्काल आवास र विशेष प्याकेज घोषणा गर्नमा
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई आज पनि जारी। श्रम, आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा। दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ़न थाल्यो।
1: अडियो प्रकरणमा सांसद खगेन्द्र सुनारमाथि प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान। राष्ट्रपा अनुशासन आयोगले प्रमाण संकलन गर्दै लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौँको तारकेश्वरमा प्रहरीले चलायो गोली।
0: प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउन माग गर्दै भारतको केरल विधानसभाद्वारा प्रस्ताव पारित। इरानलाई रूस र चीनले सहयोग गरिरहेको भन्ने दावी ट्रम्पद्वारा अस्वीकार।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाल र ओमान बीचको खेल जारी। ओमान 264 रनको लक्ष्य पछ्याउँदै

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स

35,700 रुपियाँसम्म क्याशब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: चाड पर्वमा निजी का साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। दुईवटा अध्यादेश जारी सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले सरकारको सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिले नेपालको संविधान धारा 114 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ 10 रसुवा बारीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। आज सिंहदरबारमा बसेको भुटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै जाने बताउनुभयो। विपद ऐन संशोधन गरी बेपत्ता नागरिकलाई 45 दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सोही व्यवस्थाका आधारमा स्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो। हामीले नेपालको विपद ऐनमा केही संशोधन गरेर फास्ट ट्र्याकबाट मृत घोषणाको कुरा गरेका छौं, राजपत्रमा प्रकाशित पनि भएको छ र त्यसलाई आधार मानेर काम गर्न सजिलो पनि भएको छ। बारीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 75 जिल्लाका नागरिक प्रभावित भएका रहेछन्। उहाँले भन्नुभयो यस सम्बन्धमा हामीले 75 जिल्लाकै प्रमुख जिल्लाधिकारीसँग छलफल पनि गरेका छौं।
2: विभिन्न अधिकारवादी संघ संस्थाले रसुवा काली गण्डकी बुढी गण्डकी लगायतका बाढ़ी पीड़ितलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन्। गत भदौ 10 आएको रसुवा बाढ़ीका कारण विस्थापित भएकालाई उचित वासस्थानको व्यवस्था नभएको भन्दै आधा दर्शन संघ संस्थाले आज संयुक्त विज्ञप्ति मार्फत यस्तो माग गरेका हुन्। घर पूर्ण वा आंशिक रूपमा क्षति भएका तथा फर्केर त्यही ठाउँमा गएर बस्न नसक्ने अवस्थाका विस्थापित परिवारलाई सुरक्षित अस्थायी आवासको यथाशीघ्र र व्यवस्था गर्दै उनीहरूको इच्छा आवश्यकता र जोखिमलाई ध्यानमा राखी सुरक्षित तथा सम्मानजनक स्थायी आवासको मापदण्ड समय सीमा र बजेट सहितको स्पष्ट योजना सार्वजनिक गरियोस् उनीहरूले भनेका छन्। यस्तै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपद व्यवस्थापनका लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनु भएको छ। आज विपद उत्थानशीलताको शुरूआत घरबाटै अभियानको शुरूआत गर्दै उहाँले वैज्ञानिक तथ्य तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद सम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो। विपदका बेला व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड़ दिनुभएको छ।
3: प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी भई नेपाल फर्किनु भएको छ। उहाँ असोज 18 अन्तर व्यवस्थापिका संघको 153 महासभामा सहभागी हुन तान्जानिया जानुभएको थियो। उहाँसँगै प्रतिनिधि मण्डलमा सभामुखकी पत्नी अम्बिका केसी, प्रतिनिधि सभा सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अन्जान साक्य सहभागी हुनुहुन्थ्यो। तान्जानियाको अरूसा शहरमा आयोजना भएको अन्तर व्यवस्थापिका संघको 153 महासभा 2083 असोज 19 23 गतेसम्म सञ्चालन भएको थियो। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता थियो, जहाँ सभामुख डोल प्रसाद अर्यालले नेपाली भाषामै सम्बोधन गर्नुभएको थियो।
2: परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत प्राध्यापक अनिल सुकालाल बीच नेपाल दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ। भेटमा आर्थिक तथा लगानी सहकार्य, साउथ साउथ सहकार्य र बहुपक्षीय यता सुदृढ गर्ने विषयमा विचार आदान प्रदान भएको छ। उहाँहरूले नेपालमा आएको विनाशकारी बाढ़ी र जलवायु परिवर्तन विरूद्ध अन्तर्राष्ट्रिय सहकारी बढ़ाउने विषयमा पनि जोड़ दिनुभएको छ।
3: बडा दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ़न थालेको छ। असोज 25 र 26 गते दुई दिनमा मात्रै उपत्यकाबाट 109,636 यात्रु बाहिरिएका छन्। अहिले काठमाडौँ उपत्यकामा सवारी चाप पनि कम हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसा पत्का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफलेका अनुसार थानकोट, नागढुङ्गा, साँगा र दक्षिणकाली लगायतका नाकाबाट उक्त संख्यामा यात्रु बाहिरिएका हुन्। बाहिरिने यात्रु मध्ये 67,690 पुरूष र 41,946 महिला छन्। असोज 25 गते 52,827 जना र 26 गते 56,809 जना उपत्यकाबाट बाहिरिएका थिए। असोज 27 गतेको तथ्याङ्क भने आइन सकेको प्रहरीले जनाएको छ। दशैंमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ। सहायता कक्ष मार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको एसएसपी काफ्रेले जानकारी दिनुभयो।
2: जिल्ला प्रहरी परिसर काठमाडौँले स्वीप अपरेशन गरेर 98 जनालाई पक्राउ गरेको छ। काठमाडौँका विभिन्न ठाउँबाट 24 घण्टाको अवधिमा 98 जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दान बहादुर थापाले बताउनुभयो। पक्राउ पर्नेहरूमा 76 पुरूष र 11 महिला छन्। सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्ने पक्राउ परेको प्रहरीले जनाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारी एक महिलालाई अमर्या शब्द प्रयोग गर्दै गाली गरेको भनी सार्वजनिक अडियो बारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। सांसद सुनार र ती महिला बीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड हिजो लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समेत आन्तरिक छानबिन थालेको छ। रासोपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको जनाएको छ। अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय पनि आन्तरिक रूपमा बुझ्ने काम अघि बढ़ाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीड़ित महिलाको जाहेरी आवश्यक पर्ने काफ्रेले बताउनुभयो। उहाँले भन्नुभयो, हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनु नै पर्ने हुन्छ। आफै उपस्थित भएर वा अनलाइन मार्फत भए पनि उजुरी आवश्यक हुन्छ। महिलाले उजुरी नदिए हामी आफै अनुसन्धान गर्न मिल्दैन। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने दिनुभएको छैन।
2: यता राष्ट्रपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको जनाएको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गर्नुभयो। पार्टीको धारणा आइसकेको छ, अनुशासन आयोग चाहिँ स्वतन्त्र हो, त्यसैले हामीले सबै प्रमाण संकलन गरिरहेका छौं। राष्ट्रपा अनुशासन आयोगका उपप्रमुख हरीश चन्द्र भट्टराईले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकुका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याकमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र स्विम टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरासी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट EMI नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। सार्वजनिक यात्रुवाहक सवारी साधनहरूमा यात्रा गर्ने यात्रुहरूको लागि खाजा, नास्ता र खाना खुवाउनका लागि रोकिने होटल रेस्टुरेन्टहरूमा सरसफाईको कमी, बासी झिंगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने र अत्यधिक मूल्य लिएको भन्ने व्यापक जनगुनासो आएकाले यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गरेको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सम्बन्धित निकायहरूको बैठक बसेर यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले आज सूचना निकालेर जानकारी दिएको छ। सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानका सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसेको होटल तथा रेस्टुरेन्टहरूमा उच्च प्राथमिकता दिई खाना, खाजा, नास्ताको लागि रोक्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा, नास्ता र खाना न्यून गुणस्तर भएको कारणले यात्रुहरू बिरामी भएको भन्ने गुनासोको सम्बन्धमा सम्बन्धित निकायहरूले सूक्ष्म निगरानी गरिरहेकोले सबै सरकारवालालाई सतर्क रहन अनुरोध समेत गरिएको छ। यदि ती होटल रेस्टुरेन्टहरूमा खाजा, नास्ता र खानाको कारणले यात्रुहरू बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल रेस्टुरेन्ट संचालकलाई प्रचलित कानून बमोजिम कडा कार्यवाही हुने विभागले चेतावनी दिएको छ। होटल रेस्टुरेन्टमा खाजा, नास्ता र खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा र मूल्यमा ठगी भएको पाइएमा सम्बन्धित यात्रुहरूले नेपाल प्रहरीको हेल्पलाइन नम्बर 100 फोन गरी जानकारी गराउन र सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा सो अन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरी जानकारी गराउन सम्पूर्ण यात्रुहरूमा विभागका निर्देशक मणिराम भुसालले अनुरोध गर्नुभएको छ। यस्तै यातायात व्यवस्था विभागले थप अन्तर प्रदेश रूटहरू र कायम हुने भाडादर पनि निर्धारण गरेको छ। काठमाडौँ नयाँ बस पार्क, सातो बाटो टीका भैरव ठिङ्गन हेटौँडा हुँदै वीरगंजसम्म 566 रुपियाँ, हेटौँडा हटिया हरियरपुर गरी मरिन सिन्धुली भिमान कटारी गाईघाट सतरा कान्छीचोक हुँदै इटरीसम्मको भाडादर 1,158 रुपियाँ, विराटनगर बरगाछी लौकाही हेटौँडा नारायणघाट मुङ्गलिन हुँदै काठमाडौँसम्मको भाडादर 1,943 रुपियाँ तोकिएको छ। राजविराज पत्थरगाडा बोधे वर्साइन विशनपुर चोक हेटौँडा नारायणगढ़बाट मुङ्गिन हुँदै काठमाडौँसम्मको भाडा 1,675 रुपियाँ तोकिएको यातायात व्यवस्था विभागले जनाएको छ।
3: इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेश कुमार कर्णले 3 वर्षभित्र इजरायलबाट करिब 1 करोड़ अमेरिकी डलर, करिब 1,50,00,000 करोड़ रूपियाँ लगानी भित्राउने र वार्षिक 20,000 इजरायली पर्यटक नेपाल भित्राउने लक्ष्य अगाडि सार्नु भएको छ। संसदीय सुनवाई समितिमा आफ्नो योजना सुनाउँदै उहाँले नेपाल इजरायल बीचको 66 वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक उपलब्धिसँग जोड़ने लक्ष्यसहित उहाँले लगानी, निर्यात र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्नु भएको हो। यस्तै जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरोज जोशीले नेपाली श्रमिकको हकहित र संरक्षणको लागि काम गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिमा योजना सुनाउँदै उहाँले नेपाल जर्मनी सम्बन्ध थप प्रगाढ बनाउन भूमिका खेल्ने बताउनु भएको हो। सन् 2028 नेपाल र जर्मनी बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पुग्ने उल्लेख गर्दै उहाँले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्धन र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताउनुभयो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप सुदृढ बनाउन 4 वर्षीय रणनैतिक कार्ययोजना सार्वजनिक गर्नुभएको छ। उहाँले श्रम कूटनीति, आर्थिक साझेदारी र जलवायु कूटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अगाडि सार्नु भएको हो।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढ़ाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज आयोजित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनु भएको छ। मन्त्री डाक्टर तिमर सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग समाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोर दिनुभएको छ।
3: सुदूरपश्चिम प्रदेश सभाबाट चालु आर्थिक वर्ष 2083-84 बजेट पारित भएको छ। आज साँझ अहिले 6 बजेपछि बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो। यसअघि साँझ 5 बजेका लागि निर्धारित बैठक 5:22 शुरू भएको थियो। बैठक शुरू भएको केही मिनटमै सभामुखले विशेष कारण देखाउँदै 5 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रदेश सरकारको बजेट पारित गर्ने विषयमा सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चर्किएपछि कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको थियो। आज बसेको नेकपाको संसदीय दल बैठकले प्रदेश सभामा बजेट प्रस्तुत पारित गर्ने र बजेटमा छुटेका विषय र विवादित योजना सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेश सभा बैठक बहिष्कार गरेको थियो। सरकारले बजेट पारित गर्ने तयारी गरिरहेको अवस्थामा प्रतिपक्षी दलको बहिष्कार र सत्तारूढ़ दलभित्रको विवादले प्रदेश सभाको बैठक प्रभावित भइरहेको थियो। अन्तत प्रदेश सभाबाट बजेट पारित भएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्लातर्फ सहमहामन्त्रीमा रामरी खतिवड़ा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खतिवड़ा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरी सहमहामन्त्री निमा निर्वाचित हुनुभएको हो। कांग्रेसका खुल्लाबाट दुईजना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेका थिए। यस्तै नेपाली कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा बासना थापाले सर्वाधिक मत पाउनु भएको छ। कांग्रेसको 15 महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्य 15 जना निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थापाले पहिलो नम्बर पाउनु भएको हो। यस्तै महाधिवेशन स्थलबाट ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्का पनि 7 नम्बरमा मत पाएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी खड्का अहिले पनि निर्वाचित हुनुभएको हो। केन्द्रीय सदस्यमा थापा र खड्कासँगै सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेश सांसद निमा गिरी र पूर्व सांसद कुसुम देवी थापा निर्वाचित हुनुभएको छ। त्यस्तै धनाकुमारी खतिवड़ा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भूषाल, चिनी पोखरेल चिनु, रीता थापा मगर, कल्पना तिवारी, गंगा दाल र कान्तिका सेजवाल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
3: प्रहरीले काठमाडौँको तारकेश्वर स्थित लोलाङमा गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले आज अपरान्ह हवाई फायर गरेको हो। लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन 3 राउण्ड हवाई फायर गर्नु परेको ब्यूरो स्रोतले जानकारी दिएको छ। ब्यूरोले एक कारोबारीलाई पक्राउ पनि गरेको छ। उनको साथबाट 300 ग्राम भन्दा बढ़ी लागू औषध खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ।
2: नेकपा एमालेको मंगसिरमा हुने राष्ट्रिय भेलाको तयारी शुरू भएको छ। मंगसिर 2 र 3 गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि आज पहिलो बैठक बसेको छ। पार्टीका उपमहासचिव लेखराज भट्ट, सचिव दय भानुभक्त ढकाल र महेश बस्नेत सहितको उपस्थितिमा बसेको बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको एमाले जनाएको छ। बैठकमा उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनैतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा सेजिका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यताली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको खबर छ। असोज 11 गतेको भारी वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसुन सड़क दुई सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ।
3: आज पनि शेयर बजार परिसूचक नेप्से 4.2 अंकले बढेको छ। अघिल्लो कारोबार दिन 4 अंक नै बढेको नेप्से आजको वृद्धिपछि 2,599 अंकमा कायम भएको छ। कारोबार रकम केही बढेको छ। अघिल्लो दिन 4.46 अर्ब करोड़को कारोबार भएकोमा आज 4.73 अर्ब करोड़को भयो। आज 104 कम्पनीको मूल्य बढ्दा 167 घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रूस र चीनले सहयोग गरिरहेको भन्ने दावी अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमा उनले दुवै देशले इरानलाई सहयोग गरिरहेको आफूलाई विश्वास नलागेको बताएका हुन्। ट्रम्पले रूस र चीनले इरानलाई सहयोग गरिरहेको दावी गर्ने रेडिकल लेफ्टका अभिव्यक्ति आफूले देखिरहेको उल्लेख गरेका छन्।
3: भारतको केरल राज्यको विधानसभाले प्रमुख निर्वाचन आयुक्त सीपी ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ। बहालवाला प्रमुख निर्वाचन आयुक्त विरूद्ध यस्तो प्रस्ताव पारित गर्ने केरल भारतकै पहिलो राज्य व्यवस्थापिका बनेको छ। कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट यूडीएफका नेता तथा मुख्यमन्त्री भीडी सतीशनले प्रस्ताव पेश गरेका थिए। विपक्षी कम्युनिष्ट पार्टी अफ इण्डिया मार्क्सवादी नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट एलडीएफले पनि समर्थन गरेको थियो। विधानसभामा उपस्थित 3 भाजपा सदस्यमध्ये 2 भने प्रस्तावको विरोध गरेका थिए। 140 सदस्य केरल विधानसभामा यूडीएफका 102 र एलडीएफका 35 सदस्य छन्। केरल क्याडरका पूर्व आईएएस अधिकारी ज्ञानेश कुमार हाल प्रमुख निर्वाचन आयुक्त छन्।
2: अब खेल खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले ओमानमाथि सहज जीत निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई 113 रनले हराएको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको घरेलु टोली 39.6 ओभरमा 150 रनमै अल आउट भयो। कप्तान विनायक शुक्लाले 77 रनको तारिफयोग्य इनिङ्स खेले पनि टोलीलाई माथि उकास्न सकेनन्। यस्तै जय ओडेद्राले 25 र जतिन्दर सिंहले 18 रन बनाएका थिए। ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले 3-3 विकेट लिए। यस्तै दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 सफलता हात पारेका छन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले आज 50 ओभरमा 8 विकेट गुमाएर 263 रन जोडेको थियो। रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले 67 बलमा 61 रन बनाए। करण केसीले आक्रमक ब्याटिङ गर्दै नेपालको योगफल उकासे। केसीले मात्र 16 बलमा 40 रन जोडेका थिए। उनको ब्याटबाट 4 छक्का र 1 चौका निस्किएको थियो। अर्जुन कुमारले 40, ईशान पाण्डे र बशीर अहमदले 37 तथा दिपेन्द्र सिंह ऐडीले 22 रन जोडे। बलिङतर्फ ओमानका शकिल अहमद, करण सुनावेल र शाह फैसलले 2-2 विकेट लिएका थिए। यस्तै इनहसले शाहले 1 सफलता हात पारेका थिए। जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। बाढ़ीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। पीड़ितहरूलाई तत्काल आवास र विशेष प्याकेज घोषणा गर्न माग।
2: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई आज पनि। श्रम आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा। दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ़न थाल्यो।
3: अडियो प्रकरणमा सांसद खगेन्द्र सुनारमाथि प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान। राजसपा अनुशासन आयोगले प्रमाण संकलन गर्दै लागु औषध कारोबारलाई नियन्त्रणमा लिन काठमाडौँको तारकेश्वरमा प्रहरीले चलाए गोली।
2: प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउन माग गर्दै भारतको केरल विधानसभाद्वारा प्रस्ताव पारित। इरानलाई रूस र चीनले सहयोग गरिरहेको भन्ने दावी ट्रम्पद्वारा अस्वीकार।
3: र आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले ओमानलाई 113 रनले हरायो। करण केसी चम्किँदा नेपालको दबदबापूर्ण जीत।
2: अब सहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1.
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

Thank you.

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी एक, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520753376, 98423409947। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सडानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809750, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्र सन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641, र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621838229, खादबारी एक, भानुचोक।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
0: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहकवर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बू, सुमित्रा लिम्बू, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान, सम्पर्क नम्बर 98420164159।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माघ बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मर्मत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टार बोर्डिङ स्कूल अगाडि।
4: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार, सम्पर्क नम्बर 9840069772।
2: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल, 554 लिङलिङ बजार, सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 556 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसवमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: सूचन यो पाखीबास एफएम समय सूचन यो पाखीबास एफएम को समय हो अहिले रातको 8 बज्यो।
1: दशैं तिहारको शुभकामना सबै नेपालीहरुमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
2: गुणस्तरीय एक दिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
3: कटुवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
2: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी सङ्खुवा सभा
3: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी एक टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचारी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265।
1: आस्था सुनचाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
1: प्रोप्राइटर खड्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98423-65082।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर। फोन नम्बर 98113-96-97।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292, 98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन,
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
2: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: कान्छी के तिमी म बिना बाँच्न सक्छौ र?
2: तिमी सक्छौ र?
1: म पनि सक्दैन। कान्छी तिमी र म एकअर्का बिना बाँच्नै सक्दैन। अब हामी जसरी हुन्छ भागेर गएन तिमी?
2: भागेर त नगर्ने, मागेर गर्ने।
1: मागेर गर्नलाई तिम्रो बाबा आमा दादाले हाम्रोमा स्वीकार्नुहुन्न, त्यो त तिमीलाई पनि थाहा छ। त
2: थाहा छ त, तर पहिला माग्न त आऊ, अनि मागेर पनि दिनुभएन भने फुल भागु कि कसो मेरो प्यारो कान्छ।
1: त्यसो भए म भोलि बिहानै तिम्रो घरमा तिम्रो बाबा आमा दादासँग तिम्रो हात माग्न आउँछु नि त।
3: आउलास बोजी, त भोलि आइज, म मेरो बहिनीको आजै केटो खोजेर हतार हतार आजै बिहे गरेर पठाइदिन्छु।

0: केको अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804458909। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुम्लिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
4: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुम्लिङटार भेट फर्मा। पशुको स्वास्थ्यको साथै किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी। सम्पर्क 9815087908, 9763585770। सुरेश भण्डारी। सम्पर्क 9800906516, 9860376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग आफन्त इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98-520-51-737 र 98-020-51-737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाइवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98-421-0854।
1: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रंग, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
1: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69। नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सभा।
0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङटार बोर्डिङ अगाडि। सम्पर्क 98424447062 98040580089। दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
3: यो चाहिँ कोलेस्ट्रल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
1: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: आदरणीय श्रोताहरू अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।
2: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
3: ब्याङ्क
4: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट युके
5: शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
6: म्यासाच्युसेट न्यू ह्याम्सर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट
7: स्विटी जडीबुटी आयुर्वेदिक हेयर अयल अमिताभ पुरानो मानेश्वर
6: अब दुबईमा मोबाइल किन्नुहोस् दुबई र नेपालमा वारेन्टी पाउनुहोस् इजी मोबाइल बजार मिना बजार नेपाली गल्ली बरदुबई युएई
8: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाई चाहिँ नि गायक बन्छु भन्दै हिँड्नु भएको छ भाइ चाहिँ चिया पसल गरेर बसेको छ लाजै मर्दो अझ कुनै दिन करोडपति बन्छु रे होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ छोरा दिनदिनै बढ्दैछ केही सोच्नु पर्दैन
9: मैले सोचिसकेको छु सानो यो त सुरुवात मात्रै हो मलाई केही समय देऊ मेरो यही देशमा केही गर्ने सपना छ
8: सपना मात्रै देखेर हुन्छ देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन
9: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ वातावरण त आफैले बनाउने हो सानो
8: ल ल तिमी वातावरण बनाएर बस म चाहिँ यो उजाडमा बस्न सक्दिन जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि त्यो दिन लिन आउनु गए म
9: सानो सानो सानो
10: ए नरेउला त्यति एउटी गीतले छोड्दै मर हुन्छ अझै कति चोट सहनु छ जीवनमा
11: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ जब एक पटक कटक्क मुटु खान्छ नि खाएको खाए खाएको खाए छोड्दै छोड्दैन
10: ल भइगयो नरै न त
11: रुन्छ रुद मन हल्का हुन्छ को छ र माया नलाको चोखो को छ र मायामा नरोको सबै रुन्छन्
10: अनि यस्तो पब्लिकमा रुने हो त
11: अनि कहाँमा रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी

0: केटी जस्तो छ त
1: होइन केटी हो
0: होइन केटी नै हो म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनु भएको केटी मान्छे
2: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू धोकेबाज छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान केटीलाई पनि चाहियो रुने ठाउँ

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

एफएम 103.4 MHz विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 28 गते बुधबार आश्विन कृष्ण चतुर्थी 14 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuits.
3: विपत्तिमै ठलिएका नागरिकलाई महँगीको मार, प्रदेशप्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सप कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सिप सिक्दै आयोजनमा जोड़िँदै शीर्षकको शुभ समाचार।
0: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षा सँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानि आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुद्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नासो थियो, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भति, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

किन्दा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सेजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपत्तिले थलिएका नागरिकलाई चाड़ पर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाड़ पर्वको मुखमा बजारमा उपर्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढ़ेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाड़बाड़मा महँगी र अर्को चोट थपेको हो। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढ़ेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढ़ाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढ़ेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रूपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढ़ेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढ़ेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढ़ाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रति बोरा चामलमा 400 देखि 600 रूपियाँसम्म मूल्य बढ़ेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुशी मूल्य बढ़ाएको बताएका छन्। स्वदेशी उत्पादन नै पुग्दैन, चामल धेरैजसो भारतबाट आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ़्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संघीयताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मंचबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाइ छ। संघीयता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ मुख्यमन्त्री कार्कीले भने। संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कञ्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकीबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राजपाले आन्तरिक छानबिन अघि बढ़ाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रासोपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाडौँ आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिने समको धम्की दिएको छ। सुनार सत्तारूढ राष्ट्रपाका केन्द्रीय सदस्य समेत हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लकीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीएएसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता अघि पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: दशैं मान्न फर्किने परदेशीको लहरको शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटोरिक्साको चर्को आवाज, गाड़ीका हन र यात्रीको कोलाहाल, भारतको रूपौ दियाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिकहरू। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर शाही, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लहरको शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवड़ा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका सहित घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बाल बालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेन्जीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेन्जीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेन्जी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङ बीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवैतर्फको छलफलपछि थुनामा रहेका जेन्जीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोना नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेरै काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लत्ता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। चीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।

दशैंमा सीसी ब्रान्ड तथा सीसी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क